0: हेलो हेलो हेलो हेलो हेलो हेलो 1 2 3 4 हेलो हेलो हेलो हेलो उस बमा आवाज से क्लियर होता था जमा आवाज दर्जी उस चेक के ना जमा आवाज वो उसका बिल्कुल क्लियर रवानी सी सफा बद रवानी उम्मीद आता चूस ब क्लियर हुई जमा आवाज हाँ सी वो से के दास उसी जमा आवाज क्लियर दर्जी के ना दर्जी सी जमा आवाज की शूज सा बिल्कुल क्लियर दरवानी जगह छ पलेंग बंदे वो जमा आवाज माता शुकी की जे जमा आवाज रहोन दे जी क्लियर देता उस के जमा आवाज पलेंग में हाउस क्लियर रहोन भी जे के दलते की माता शुकी जी जमा आवाज से कम दे के ना दलता ना रवान दे पलेंग में हां कम दे के ना रवान दे झटके के खबर है कवो और दर गजी सब लिंक रिफ्रेश के किदेशी जमा आवाज दर बंदे राशि लग गुरु रवान दे लिंक रिफ्रेश के किदेशी सही शी लिंक रिफ्रेश के ता सुसी نو ان شاء الله سره کې د شي زما واس هم بالکل ټیک شي کلیر شي سو بهرحال دا پکې لچکم د کنه اوس د خیره سره لګ ایشو راغلی د سی نو کوشش کو د غی ایشو چکم د کنه خل شي د غی ایشو چکم د کنه کلیر شي او کې شي نو لګ شانی زمګه د چکم لنګ ته په دې کې لګه مسله راغلی دو نو امید ده شي دا مسله به چکم د کنه کلیر شي د مسله به او شي نو زما واس طریقې سی به ماته ویل شي زما واس بالکل اوکے دي سی ښه کلیر دي به جیم هم کلیر دي سی اوس ویل شي ښه आवाज اوکے دي ښه بالکل سی کلیر دي اوکے روان دي سی
1: یہ تو بتا کیا کرتی تھی
0: سره کزي سی زما واس پلنګ دي ما چې کو زی کلیر روان دي ښه سی پتا سوم چې کی زما واس کلیر دي سی ما واس کلیر دي ما چې کو کلیر روان دي ښه

0: क्रीम, सोप और फेस वॉश आसान, हाँ जी, बाजार से निस्बत जो है कम रेट के ऊपर मिलेंगे। इसके अलावा अमान हरसेरा, फारूक हरसेरा चुगल्ला के साथ हैं, वहां से हासिल कर सकते हैं। इसके अलावा जो है ये हमारी प्रोडक्ट आपको मिलेगी गुलशन कैश एंड कैरी। जी जनाब, गुलशन कैश एंड कैरी पर ये प्रोडक्ट आप हमारे हासिल कर सकते हैं। A1 कॉस्मेटिक, डेरस मिल खान की बात कर रहा हूँ जनाब, ईदगाह ब्रांच के साथ है A1 कॉस्मेटिक, आप वहाँ से हासिल कर सकते हैं। इसके अलावा जो है शीश महल गोमल मार्केट में, अल करीम गोमल मार्केट एंड मक्का कॉस्मेटिक। अच्छा जी, एक प्रोडक्ट आजकल हमारी हमसे पूरी नहीं हो पा रही और वो है केसर सोप बेस। ये हर किसी को समझ नहीं आएगी ये क्या चीज़ होती है, लेकिन जिन जिन बहनों को समझ आ गई है भाई, इंशाल्लाह आपको इतवार वाले दिन से रीस्टॉक हो जाएगा हमारा ये सोप बेस का स्टॉक। 3-4 दिन 5 दिन से ये शॉर्टेज चल रही है, क्योंकि यकदम से लोगों को पता चला है कि बहुत सारे लोग पहले ऑनलाइन खरीदते थे सोप बेस, लेकिन केसन की अपनी सोप बेस है और 3 किस्म की हमारी सोप बेस इस वक्त हमने लॉन्च की हुई है। नंबर 1 एक्नी सोप बेस, नंबर 2 ग्लैसरीन सोप बेस, नंबर 3 मिल्की सोप बेस, और फर्स्ट टाइम इन पाकिस्तान कि हमने ये 1/2 kg में इंट्रोड्यूस कराई हो, 1/2 kg के अंदर। बाकी सब कंपनियों की 1 kg के अंदर मौजूद हैं, लेकिन हमने आपकी आसानी के लिए 1/2 kg के अंदर इसको अवेलेबल किया है, और ये आपको मिलेगी 750 रुपये का 1/2 kg। ठीक है जनाब, 750 रुपये का 1/2 kg। अब डिटेल में नहीं बताऊंगा कि सोप बेस का क्या फ़ायदा होता है, आप इसको कैसे, बहरहाल ये घर में ख़वातीन जो है बिजनेस शुरू कर रही हैं, बहुत सारी कर रहे हैं, और वो हमसे मदद ले रहे हैं साबुन बनाने के लिए। यानी कि जो ख्वातीन अपना पर्सनल जो है साबुन बना के आगे बेचती हैं, सोप बेस वो हमसे हासिल करते हैं। ठीक है जनाब, सोप बनाने के लिए जो सबसे अहम चीज़ होती है वो सोप बेस होती है, इसके बगैर साबुन नहीं बनता है। तो ये 1/2 kg के अंदर है, एक्नी का बनाना चाहें तो एक्नी की फेस है, मिल्की की है, और साथ में ग्लैसरीन सोप बेस मेल्ट एंड प्योर है। ठीक है जनाब, इस आपने इसको थोड़ा सा सेक देना होगा, ये बिल्कुल ऑयल बन जाता है। अपनी मर्जी के सांचों में डालकर अपनी मर्जी के साबुन बनाएं, अपनी मर्जी की खुशबू ऐड करें, कुछ भी ऐड करना चाहें। तो ये आपको केसन शॉप पर, बीच में हमारा स्टॉक आउट ऑफ स्टॉक हुआ है तो रिस्टॉक कर लिया हमने, इंशाल्लाह इतवार वाले दिन तक आपको फिर से केसन शॉप पर केसन सोप बेसिस जो तीनों है वो आपको मिलेंगे। जी जनाब, इसके अलावा जो है पहाड़पुर के अंदर भाई हर जगह आपको हमारे ये सारे प्रोडक्ट मिलते हैं, स्पेशली अवेस जनरल स्टोर हमारे मेन डिस्ट्रीब्यूटर हैं राहत की एजेंसी के सामने। इसके अलावा जो है बाजारों के अंदर नवीद कॉस्मेटिक, अजीशान कॉस्मेटिक, बिस्मिल्ला कॉस्मेटिक, फ्रेंड्स एंड फैमिली, ताजमहल, ठीक है जनाब, इन सब के पास हैदर मेडिकल स्टोर रंगपुर अड्डा, हसीब जनरल स्टोर रंगपुर अड्डा, जमील नियाजी रंगपुर अड्डा, धोतर अड्डा के ऊपर नईम कुंडी और शेरवली कुंडी जनरल स्टोर, इन सब के पास आपको केसन के प्रोडक्ट मिलेंगे। आप हमें फेसबुक लाइव के ऊपर ज्वाइन कर रहे हैं,
1: सेहतमंद
0: नौमी मजबूर हैं, सलाम कह रहे हैं जी, वालेकुम सलाम शहजादे, तुम कैसे हो, ठीक हो। मोहम्मद बख्श यानी कि MB साहब हमारे साथ है, कहते हैं सलाम डियर, 3 स्टेशन और 1 आवाज शो करने का इतना प्यारा अंदाज, सलाम चौहान। हाँ जनाब, 3 स्टेशन 1 आवाज और शो करने का इतना प्यारा अंदाज, वाह, आप तो शायर है जनाब,
2: यकीन है।
0: मोहम्मद हमजा केमटा फेसबुक लाइव के ऊपर मौजूद है, सबको सलाम कह रहे हैं। तलहा किंग भी आ चुके हैं, हमें ज्वाइन कर रहे हैं और कहते हैं जनाब अस्सलाम वालेकुम हैंडसम बॉस। वालेकुम सलाम, कैसे हैं तलहा, आप ठीक हैं, खैरियत से हैं? और तलहा की मुलाकात आप लोगों से होती रहती है,
1: 4 से 5
0: शाह पर पाए जाते हैं। उम्मे हरम हमारे साथ हैं जनाब, मैसेज करती हैं, सलाम सर क्या हाल है, उम्मीद है कि ठीक ठाक होंगे, शो बेस्ट है, आवाज स्वीट है। और दुरे अदन सिस्टर, थैंक यू सो वेरी मच, आप सुनाओ कैसी हो, 4 बजे मैं घर पर भी नहीं होती, और अदन मैं आपसे बात करना चाहती हूँ, कुछ पूछना था, अगर आप चाहो तो खलील भाई से मेरा नंबर ले लो, या मैं आपका नंबर खलील भाई से मैं ले लूंगी, लास्ट में सब ये आपस की आपस में बात ही जो हमने ऑन एयर कर दी है। एंड अस्सलाम वालेकुम खलील भाई, अदनान अमान शहर से हमारे साथ मौजूद हैं जी, बहुत शुक्रिया अदनान, सुबह शाम हमें ज्वाइन करते हैं जनाब, सुबह और शाम दोनों टाइम, सलाम डियर खलील अवान, जी जनाब फितरत सलामोना, सलाम डियर खलील अवान साहब, पुराने दौर की ہزاروں باتیں ہیں,
2: فطرت
0: کیا ذکر کریں گے. تمام لسنرز کو بہت بہت سلام. اکشے جی تمام لسنرز کو بہت بہت سلام. شبیر لالا, راجا غفور, شہانی بھائی, ایم بی صاحب, ممبر شاہ جہان کو اسپیشل سلام. آپ کا لور نظر حسن فرام کچی کاٹ گڑھ, ہم بھی آپ کی لور ہیں جناب. السلام علیکم سر, مائی سیلف کے یو ہینا گل نور, کیسے ہیں آپ؟ میں بالکل ٹھیک ہوں لڑکی, تم سناؤ ٹھیک ہو آپ؟ شو زبردست ہے. ٹاپک پر جی کہوں گی کہ پرانے دور کی اچھی بات یہ تھی کہ معیاری اور خالص چیزیں بہت آسانی سے مل جاتی تھیں, اور نئے دور کی اچھی بات یہ ہے کہ سہولیات بہت زیادہ ہیں. ادن کو لو یو, اور ہیرا کے علاوہ سب سسٹرز کو سلام. ٹھیک ہے, گنج پن کا خاتمہ, خالص چیزیں تو کیسن بھی آپ کو پرووائڈ کر رہی ہے. ہاں جی, ہے نا, خالص چیزیں تو کیسن بھی آپ کو پرووائڈ کر رہی ہے. عامر اوان پاکستانی جو ہے ہمارے ساتھ موجود ہیں. خلیل بھائی, نیندر آئی ہوئے تو سم پو نہیں جی, اصل چائے پی کے بیٹھے ہیں تو بالکل جاگتے بیٹھے ہیں, تو آپ کو ضرورت ہے تو سم پو بس
1: ہرنے والے کے بعد بس میٹھا امتحان.
0: جی ام حرم, آپ جو ایشو بتا رہی ہیں نا, بالکل آپ اس میں ہماری پھکی کا استعمال کیجیے گا. ٹھیک ہے جناب, آپ پرسنل ایشو آپ نے بتایا ہے نسوانی صحت کو لے کر, تو آپ بالکل پھکی کا ایک چمچ ڈیلی استعمال کریں. ٹھیک ہے جناب, اور انشاءاللہ آپ کو بہت زیادہ فائدہ ملے گا, کیونکہ اس کے اندر جو جڑی بوٹیاں موجود ہیں, اس کے اندر سب سے بڑھ کر جو سب سے قیمتی چیز ہے نا, وہ کلونجی ہے, اور کلونجی میں موت کے علاوہ ہر بیماری کے لیے شفا ہے. کلونجی میں یعنی کہ موت کے علاوہ ہر بیماری کا علاج ہے اس میں. سو آپ استعمال کریں گے ام حرم تو آپ کا یہ مسئلہ حل ہوگا. ایک کالر ہمارے ساتھ ہیں جی, موقع دیں گے انہیں. السلام علیکم. جناب جناب, آواز تو جانی پہچانی لگتی پی ایسا کو حاجی امیر صاحب تو نہیں سانا سی کی حال ہے سی چنگے ودے وے تو ٹھیک ٹھاک اصل روزانہ تو سلام بھی جنے اصا کی تو دلوں چ کٹ چھوڑے پہلے دسو ہاں چاچا فتح خان تو کو سلام دین دین تے میں بھی تو کو سلام دینا ہونا سہی تاری آواز کو ہست ترس گیا سے آج بس سن گئی تھی سے تو کنا دے وچ کیا دن اپنا مٹھاس ہی پھیل گئی ہے تے خوشبو خوشبو ہر طرف بہال کرو چا تاکہ لوگوں کو بلا کے زبردست قسم کے شیاں ملنا شروع تھی ونجن تے او سارا لکار سونے دے سونے رامن سائی استعمال کرے سی ہمیشہ کیسن کو گلے سی بلا کہ یار وہ میں کو ریزلٹ صرف کیسن کمپنی دین دی جے میں کو ملے ان ریزلٹ اپنے پتر کو آخیا میں رابطہ کرے سن شو دے بعد تے توارے کو جیسے جیسے ضرورت ہو سی انشاءاللہ توارے سے بھیجے سوں تاکہ لوگوں کو آسانی قسم کے سارے پروڈکٹ ملیں. ٹھیک ہے سائیں, ہاں ہاضمہ کنٹرول دی پیٹی بالکل انشاءاللہ تو کو کل بیڑی تے رکھ ویندے پے تے وا لوگوں کو ایک دفعہ بلا کے ہاضمہ کنٹرول پہ لو. ہن جڑا بیچ سارے کو لایا پہلے کو زیادہ بہتر, پہلے کو زیادہ گاڑا, بالکل وائٹ, تے انشاءاللہ جو قیمت ہی کم, پہلے 180 قیمت ہے, اساں 150 روپے دی قیمت ہاضمہ کنٹرول سیرپ دی کر دیتی ہے, تو لوگوں کو مزید ہی فائدہ مل سی. ٹھیک ہے سائیں, انشاءاللہ جی مل سے ریزلٹ شفا درد تو کو بہت چل ہے سارا سارے آئل شیمپو بہت چل ہیں سارے سوپ بہت چل ہیں وزن کم کرنے والے ساری پکی آ گئی ہے وزن ودھاون والی انشاءاللہ آندی پئی ہے تے ہاضمے والا سیرا بھی تو بھیجے سو تے ولاک ایک دفعہ اپنے علاقوں کو سارے سارے پروڈکٹ مہیا کرو ٹھیک ہے صحیح بہت مہربانی امیر سر جناب یہ ہمارے ساتھ موجود ہے پنجاب سے اور کون ہے سلام خلیل بھائی سلام خلیل بھائی کیسے ہیں آئی ایم یوزر فارلی ایسے جی تھوڑا سا فالوئر بھی ہے نیوز